0: आवाज़ ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: نوسی پیارے سننے والو، ریڈیو آواز تاجک کی ہندی بہا کی جاری ہے اور آپ کا سواگت ہے۔ ہمارے پرسارہ میں آپ سن سکتے عیسائی اور ودیشی سماچار، تاجکستان کے نیتک، سانسکرتک، ساماجک جیون کے بارے میں دلچسپ پائنیان، وشلیشن، وشیشیوں سے بات چیت۔ آج کی ذمہ داریاں میں اس پروگرام کے ایڈیٹر رام جو پروڈیوسر شیر علی والی شیر آپ کا سماچار بہار میں سواگت کرتے ہیں اور ہم مکھیہ خبروں سے شروع کریں گے۔

नमस्ते प्यारे सुनने वालों, आपका स्वागत है हमारे प्रसारण में। अभी हमने तय किया कि आपको तजिकिस्तान और उज्बेकिस्तान के आर्थिक सहयोग के बारे में जानकारी प्रस्तुत करेंगे, हमारे साथ रहे। तजिकिस्तान और उज्बेकिस्तान के बीच आर्थिक और व्यापारिक सहयोग हाल के वर्षों में दोनों देशों की विदेश नीति और आर्थिक विकास की सबसे महत्वपूर्ण दिशाओं में से एक बन गया है। दोनों देशों के संबंध जो पहले कुछ हद तक सीमित है, आज मित्रता, अच्छे पड़ोसी संबंधों और रणनीतिक साझेदारी के आधार पर विकसित हो रहे है। विशेष रूप से खुले द्वार की नीति और क्षेत्रीय सहयोग के विस्तार के बाद उद्यमशीलता गतिविधियों, निवेश और वस्तुओं के आदान प्रदान में वृद्धि के लिए अनुकूल परिस्थितियां उत्पन्न हुई है। आर्थिक संबंधों के विकास का एक प्रमुख संकेतक द्विपक्षीय व्यापार की मात्रा में वृद्धि है। आज तजिकिस्तान और उज्बेकिस्तान विभिन्न प्रकार के उत्पादों का निर्यात और आयात कर रहे हैं। तजिकिस्तान मुख्यतः बिजली, कृषि उत्पाद, एल्यूमिनियम, फल, सब्जियां तथा कुछ औद्योगिक उत्पाद उज्बेकिस्तान को निर्यात करता है। दूसरी ओर उज्बेकिस्तान तजिकिस्तान को मशीनरी, औद्योगिक उत्पाद, निर्माण सामग्री, ईंधन और खाद्य सामग्री निर्यात करता है। सीमा संबंधों में सुधार, सीमा चौकियों का खुलना और लोगों की आवाजाही में सुविधा ने व्यापार और उद्यमशीलता गतिविधियों के विकास पर सकारात्मक प्रभाव डाला है। आर्थिक संबंधों के विकास में संयुक्त निवेश की महत्वपूर्ण भूमिका है। हाल के वर्षो में तजिकिस्तान और उज्बेकिस्तान के संयुक्त उद्यमों की संख्या में वृद्धि हुई है। उज्बेकिस्तान में ताजिक नागरिकों और उद्यमियों के पूंजी से सैकड़ों कंपनियां कार्य कर रही है। ये कंपनियां मुख्यतः व्यापार, उद्योग, निर्माण, सेवाओं और सूचना प्रौद्योगिकी के क्षेत्रों में सक्रिय है। इसी प्रकार तजिकिस्तान में भी उज्बेक नागरिकों और कंपनियों के निवेश से अनेक उद्यम स्थापित किए गए है। ऐसे उद्यमों की गतिविधियां नए रोजगार सृजन, उत्पादन में वृद्धि और उद्यमशीलता के विकास में सहायक है। आधिकारिक अंकारों के अनुसार उज्बेकिस्तान में तजिकिस्तान के कानूनी और निजी व्यक्तियों के भागीदारी वाले 400 से अधिक उद्यम पंजीकृत है। इनमें से अधिकांश व्यापार, उद्योग, निर्माण और संचार क्षेत्रों में कार्यरत है। इसके साथ ही तजिकिस्तान में भी उज्बेक नागरिकों और कंपनियों के निवेश से 150 से अधिक संस्थाएं सक्रिय है। ये अंकारें इस बात का प्रमाण है कि दोनों देशों के उद्यमी एक दूसरे के बाजारों में गहरी रुचि रखते हैं और अपने व्यवसाय के विस्तार के लिए नए अवसरों का उपयोग कर रहे हैं। आर्थिक सहयोग के विकास का एक महत्वपूर्ण कारक व्यापक बाजार और निवेश के अनुकूल अवसरों की उपलब्धता है। उज्बेकिस्तान की जनसंख्या 3,70,00,000 से अधिक है, जो ताजिक उद्यमियों के लिए एक विशाल उपभोक्ता बाजार का प्रतिनिधित्व करती है। इसलिए अनेक ताजिक कंपनियां उज्बेकिस्तान में अपनी गतिविधियों का विस्तार कर रही है और अपने उत्पादों तथा सेवाओं को पड़ोसी देश के बाजार में पहुंचाने का प्रयास कर रही है। दूसरी ओर उज्बेक उद्यमी भी तजिकिस्तान के बाजार में रुचि रखते हैं, क्योंकि तजिकिस्तान प्राकृतिक संसाधनों, जल विद्युत क्षमता और महत्वपूर्ण पारगमन स्थिति से समृद्ध है। औद्योगिक क्षेत्र भी आर्थिक सहयोग का एक महत्वपूर्ण क्षेत्र है। तजिकिस्तान और उज्बेकिस्तान निर्माण सामग्री, वस्त्र उद्योग, कृषि उत्पादों के प्रसंस्करण तथा औद्योगिक उत्पादन के क्षेत्रों में संयुक्त सहयोग का विस्तार कर रहे हैं। संयुक्त औद्योगिक उद्यमों की स्थापना, कच्चे माल के प्रभावी उपयोग और प्रतिस्पर्धी उत्पादन के विकास में सहायता करती है। इसके अतिरिक्त ऊर्जा क्षेत्र में सहयोग का विशेष महत्व है। तजिकिस्तान के पास विशाल जल विद्युत संसाधन है और वो उज्बेकिस्तान सहित पड़ोसी देशों को बिजली निर्यात कर सकता है। इस क्षेत्र में सहयोग क्षेत्रीय ऊर्जा सुरक्षा और आर्थिक विकास को मजबूत करता है। साथ ही दोनों देशों के बीच परिवहन और पारगमन नेटवर्क का विकास माल और वस्तुओं के परिवहन को बढ़ाने तथा आर्थिक संबंधों को और अधिक सुदृढ़ करने में सहायक है।
تاجکستان اور ازبکستان کے بیچ آرتھی سہیوگ کیول راشٹری آرتھ ویوستھاؤں کے وکاس کے لیے ہی نہیں بلکہ کھیتری ستھرتا اور ایکیکرن کو مضبوط کرنے کے لیے بھی مہتوپورن ہے۔ دونوں دیشوں کے بیچ مہتوپورن اور لبھکاری سامبان ویاپار نویش روزگار سریجان اور لوگوں کے جیون استر میں سدھار کو پروتساہت کرتے ہیں۔ آج تاجکستان اور ازبکستان کے بیچ آرتھک اور ویاپاری سامبان سادھارن وستو ونیمائے سے آگے بڑھ کر پونجی ایکیکرن سنیوک ادیموں کی استھاپنا اور رنانیتی سجیداری کے استر تک پہنچ چکے ہیں۔ دونوں دیشوں کے وشال آرتھی سمبھاوناؤں اور راجنیتی اچھا شکتی کو دیکھتے ہوئے یہ اپیکشا کی جاتی ہے کہ بھوشیہ میں تاجکستان اور ازبکستان کے بیچ آرتھک اور نویش سامبان اور ادھک وستارت ہوں گے۔ انتر راجری سمبندوں کے وکاس کے آدھونک چرن میں کھلے دوار کی نیتی کو لاگو کرنے تتھا ادیم شیلتا کے وستار اور پارسپرک نویش میں وردھی کے لیے انوکول پرستھتیاں بننے کے پرینام سوروپ تاجکستان اور ازبکستان کے بیچ آرتھک اور ویاپاری سہیوگ گناتمک روپ سے نئے استر تتھا رنانیتی سجیداری تک پہنچ گیا ہے۔ آج کل سنیوک ادیموں کی سنکھیا اور پڑوسی دیشوں کے بازاروں میں گھریلو ویوسایوں کی پہنچ لگاتار بڑھ رہی ہے۔ یہ کارک آرتھک پربندھان پرنالی میں کیے گئے سنرچناتمک سدھاروں کے پرینام سوروپ سمبھو ہوئے ہے۔ اسٹیٹ کمیٹی آف اسٹیٹسٹکس آف ازبکستان کے انکاروں کے انوسار 1 فروری 2026 تک پڑوسی گنرجیا میں تاجکستان کے قانونی اور نجی ویکتیوں کی پونجی کی باغیداری والے 410 ادیم پنجیکرت کیے گئے ہیں۔ ان میں 308 سیمت دایتو کمپنیاں اور 102 سنیوک ادیم شامل ہے۔ ان ادیموں میں سے 144 ویاپار کھیتر 98 ادیوگ 43 نرمان تتھا 33 سوچنا اور سنچار کھیتر میں کاریارت ہے۔ یہ الیکھ کرنا اچھت ہوگی کہ ازبکستان میں تاجکستان کے ناگرکوں کی باغداری والے ادیموں کی ادھک سنکھیا کا مکھیہ کارن سامانیہ آرتھک پرکریاؤں سے جڑا ہوا ہے۔ تلنا کے لیے ازبکستان کی جن سنکھیا 3,77,00,000 سے ادھک ہے۔ اس لیے پڑوسی دیش میں ادیمشیلتا گتیویدھیوں کے وکاس کے لیے اوسر اور پرستھتیاں ہمارے گنرجا کی تلنا میں اپیکشاریت ادھک ہے۔ اسی کارن گھریلو کمپنیاں اپنی گتیویدھیوں کے دائرے کا وستار کرنے ایسے بازار تک پہنچ پراپت کرنے جو ہمارے دیش کی تلنا میں لگ بھگ 4 گنا بڑا ہے تتھا انیا اپلبھ اوسروں کا لابھ اٹھانے کے لیے اپنے ویوسائے کو پڑوسی دیش میں بھی وستارت کر رہے ہیں۔ اس کے ساتھ ہی ایکیکرت رجا رجسٹر کے انکاروں کے انوسار پڑوسی دیش کے کمپنیوں میں سنستھاپک کے روپ میں پنجیکرت گھریلو قانونی اور نجی ویکتیوں میں سے 45% سے ادھک تاجکستان میں بھی اپنی ویوسائک گتیویدھیوں جاری رکھے ہوئے ہیں تتھا قانونی سنستھانوں کے سنستھاپک اور پرمکھ کے روپ میں کاریہ کر رہے ہیں۔ اسے راشٹری کمپنیوں کی کشمتا میں وردھی کا سنکیت مانا جاتا ہے۔ اس لیے آرتھک دشتکون سے ازبکستان میں تاجکستان کے قانونی اور نجی ویکتیوں کے باغیداری والے ادیموں کی سنکھیا میں وردھی مکھیتا ادیمیوں کے وویکپورن چیان سے سمبندھت ہے۔ یہی تتیہ اس بات کا پرمان ہے کہ تاجک ادیمی ازبکستان میں بھی وکاس اور آترک لبھ پردتا کے لیے ایک ادھک ویاپک اور سمبھو نشیل بازار دیکھتے ہیں۔ ازبکستان آکرشن کھیتر کی نیتی کے مادھیم سے نکات اور دور ودیشوں سے ادیمیوں تتھا نویشکوں کو آکرشت کر رہا ہے۔ ادھارن کے لیے 1 جنوری 2026 تک ازبکستان میں قزاقستان کے قانونی اور نجی ویکتیوں کے نویش سے 1,220 سے ادھک کمپنیاں پنجیکرت کی گئی ہے جو سن 2024 کے تلنا میں 157 ادیم ادھک ہے۔ اس سوچا کے آدھار پر قزاقستان ان 4 پرمکھ دیشوں میں شامل ہے جن کے نویش
سب سے ادھک ہے جن میں چین روس اور ترکی بھی شامل ہے۔ یہ الیکھنی ہے کہ ازبکستان میں نویش کی مترا کے آدھار پر چین 33%, روس 10.0%, ترکی 5.2%, سعودی عرب 4.7%, نیدرلینڈز 3.7%, تتھا جرمنی 3.3% حصے داری کے سات پرمکھ ستھانوں پر ہے۔ تجزیہ میں بھی گمبھیر سدھاروں کے کاریاںویان اور ارتھ ویوستھا کے وکاس کے کارن حال کے ورشوں میں ادیم شیلتا سنستھانوں کی سنکھیا لگاتار بڑھی ہے۔ وشیش روپ سے ایکیکرت رجیہ رجسٹر کے آنکڑوں کے انوسار 1 جنوری 2024 تک تجزیہ میں آرتھک اکائیوں کی کل سنکھیا 3,41,000 تک پہنچ گئی ہے، جو 2025 کے شروعات کی تلنا میں 15.8% آج ہی کے۔ یہ بھی الیکھنی ہے کہ 1 جنوری 2026 تک تجکستان میں ازبکستان کے قانونی اور نجی ویکتیوں کے نویش سے استھاپت سنستھاؤں کی سنکھیا 155 تک پہنچ گئی، جو 2025 کی شروعات کی تلنا میں 20 ادھک ہے۔ ورش 2025 میں ان سنستھاؤں دوارا کل ملا کر 3.8 کروڑ سامانی سے ادھک کاروں کی گنا کی گئی ہے اور انہیں بجٹ میں جمع کیا گیا، جو 2024 کے تلنا میں 78,00,000 سامانی ادھک ہے۔ گنرجا کے ناگرکوں دوارا انیہ دیشوں میں ویوسائے استھاپت کرنے کے ساتھ ساتھ 1 جنوری 2026 تک تجکستان میں ویاپاری سجداروں اور پڑوسی دیشوں کے قانونی تتھا نجی ویکتیوں کے نویش سے 3,500 سے ادھک ادیم شیلتا سنستھائیں استھاپت کی گئی ہے۔ ان میں چین کے 1,117, روسی کے 403, افغانستان کے 424, ایران کے 328, ترکی کے 157, ازبکستان کے 155 تتھا قزاقستان کے 109 ادیم شامل ہے۔ کل ملا کر لگ بھگ 90 دیشوں کے پرتینیدھیوں دوارا آرتھک اکائیاں استھاپت کی گئی ہے، جو ورتمان میں پربھاوی روپ کے کریارت ہے۔ ہمارے گنرجیہ اور پڑوسی دیش میں ادیم شیلتا گتیویدھیوں کی ورتمان ستھتی کا وشلیشن یہ درشاتا ہے کہ تاجکستان اور ازبکستان کے بیچ آرتھک اور ویاپارک سمبان سادھارن وستو ونیمائے کے چران سے آگے بڑھ کر پونجی ایکیکرن اور سنیوک ادیموں کے استھاپنا کے استر تک پہنچ چکی ہے، اور بھوشیہ میں بھی اس پرکریا کے اور ادھک وکاسیت ہونے کی سمبھاونا ہے۔ پیارے سننے والوں، یہ تھے ہمارے تیپانی تاجکستان اور ازبکستان کے آرتھ ویوستھا کے کھیتر میں سہیوگ کے بارے میں۔ ہمارے دوسرے پرسارن جاری رہے، ہمارے ریڈیو کے ساتھ رہے۔

0: आवाज़ ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार एक घंटे के जारी प्रसारण हो जाता है। हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: نوسی پیارے سننے والو ریڈیو آواز تاجی کی ہندی بہا کی جاری ہے اور آپ کا سواگت ہے۔ ہمارے پرسارہ میں آپ سن سکتے عیسائی اور ودیشی سماچار تاجکستان کے نیتک سانسکرتک ساماجک جیون کے بارے میں دلچسپ پائنیان وشلیشن وشیشوں سے بات چیت۔ آج کی ذمہ داریاں میں اس پروگرام کے دیتی رام جو پروڈیوسر شیر علی والی شیر آپ کا سماچار بہاگ میں سواگت کرتے ہیں اور ہم مکھیہ خبروں سے شروع کریں گے۔

नमस्ते प्यारे सुनने वालों, आपका स्वागत है हमारे प्रसारण में। अभी हमने तय किया कि आपको तजिकिस्तान और उज्बेकिस्तान के आर्थिक सहयोग के बारे में जानकारी प्रस्तुत करेंगे, हमारे साथ रहे। तजिकिस्तान और उज्बेकिस्तान के बीच आर्थिक और व्यापारिक सहयोग हाल के वर्षों में दोनों देशों की विदेश नीति और आर्थिक विकास की सबसे महत्वपूर्ण दिशाओं में से एक बन गया है। दोनों देशों के संबंध जो पहले कुछ हद तक सीमित है, आज मित्रता, अच्छे पड़ोसी संबंधों और रणनीतिक साझेदारी के आधार पर विकसित हो रहे है। विशेष रूप से खुले द्वार की नीति और क्षेत्रीय सहयोग के विस्तार के बाद उद्यमशीलता गतिविधियों, निवेश और वस्तुओं के आदान प्रदान में वृद्धि के लिए अनुकूल परिस्थितियां उत्पन्न हुई है। आर्थिक संबंधों के विकास का एक प्रमुख संकेतक द्विपक्षीय व्यापार की मात्रा में वृद्धि है। आज तजिकिस्तान और उज्बेकिस्तान विभिन्न प्रकार के उत्पादों का निर्यात और आयात कर रहे हैं। तजिकिस्तान मुख्यतः बिजली, कृषि उत्पाद, एल्यूमिनियम, पहल सब्जियां तथा कुछ औद्योगिक उत्पाद उज्बेकिस्तान को निर्यात करता है। दूसरी ओर उज्बेकिस्तान तजिकिस्तान को मशीनरी, औद्योगिक उत्पाद, निर्माण सामग्री, ईंधन और खाद्य सामग्री निर्यात करता है। सीमा संबंधों में सुधार, सीमा चौकियों का खुलना और लोगों की आवाजाही में सुविधा ने व्यापार और उद्यमशीलता गतिविधियों के विकास पर सकारात्मक प्रभाव डाला है। आर्थिक संबंधों के विकास में संयुक्त निवेश की महत्वपूर्ण भूमिका है। हाल के वर्षो में तजिकिस्तान और उज्बेकिस्तान के संयुक्त उद्यमों की संख्या में वृद्धि हुई है। उज्बेकिस्तान में ताजिक नागरिकों और उद्यमियों के पूंजी से सैकड़ों कंपनियां कार्य कर रही है। ये कंपनियां मुख्यतः व्यापार, उद्योग, निर्माण, सेवाओं और सूचना प्रौद्योगिकी के क्षेत्रों में सक्रिय है। इसी प्रकार तजिकिस्तान में भी उज्बेक नागरिकों और कंपनियों के निवेश से अनेक उद्यम स्थापित किए गए है। ऐसे उद्यमों की गतिविधियां नए रोजगार सृजन, उत्पादन में वृद्धि और उद्यमशीलता के विकास में सहायक है। आधिकारिक अंकारों के अनुसार उज्बेकिस्तान में तजिकिस्तान के कानूनी और निजी व्यक्तियों के भागीदारी वाले 400 से अधिक उद्यम पंजीकृत है। इनमें से अधिकांश व्यापार, उद्योग, निर्माण और संचार क्षेत्रों में कार्यरत है। इसके साथ ही तजिकिस्तान में भी उज्बेक नागरिकों और कंपनियों के निवेश से 150 से अधिक संस्थाएं सक्रिय है। ये अंकारें इस बात का प्रमाण है कि दोनों देशों के उद्यमी एक दूसरे के बाजारों में गहरी रुचि रखते हैं और अपने व्यवसाय के विस्तार के लिए नए अवसरों का उपयोग कर रहे हैं। आर्थिक सहयोग के विकास का एक महत्वपूर्ण कारक व्यापक बाजार और निवेश के अनुकूल अवसरों की उपलब्धता है। उज्बेकिस्तान की जनसंख्या 3,70,00,000 से अधिक है, जो ताजिक उद्यमियों के लिए एक विशाल उपभोक्ता बाजार का प्रतिनिधित्व करती है। इसलिए अनेक ताजिक कंपनियां उज्बेकिस्तान में अपनी गतिविधियों का विस्तार कर रही है और अपने उत्पादों तथा सेवाओं को पड़ोसी देश के बाजार में पहुंचाने का प्रयास कर रही है। दूसरी ओर उज्बेक उद्यमी भी तजिकिस्तान के बाजार में रुचि रखते हैं, क्योंकि तजिकिस्तान प्राकृतिक संसाधनों, जल विद्युत क्षमता और महत्वपूर्ण पारगमन स्थिति से समृद्ध है। औद्योगिक क्षेत्र भी आर्थिक सहयोग का एक महत्वपूर्ण क्षेत्र है। तजिकिस्तान और उज्बेकिस्तान निर्माण सामग्री, वस्त्र उद्योग, कृषि उत्पादों के प्रसंस्करण तथा औद्योगिक उत्पादन के क्षेत्रों में संयुक्त सहयोग का विस्तार कर रहे हैं। संयुक्त औद्योगिक उद्यमों की स्थापना, कच्चे माल के प्रभावी उपयोग और प्रतिस्पर्धी उत्पादन के विकास में सहायता करती है। इसके अतिरिक्त ऊर्जा क्षेत्र में सहयोग का विशेष महत्व है। तजिकिस्तान के पास विशाल जल विद्युत संसाधन है और वो उज्बेकिस्तान सहित पड़ोसी देशों को बिजली निर्यात कर सकता है। इस क्षेत्र में सहयोग क्षेत्रीय ऊर्जा सुरक्षा और आर्थिक विकास को मजबूत करता है। साथ ही दोनों देशों के बीच परिवहन और पारगमन नेटवर्क का विकास माल और वस्तुओं के परिवहन को बढ़ाने तथा आर्थिक संबंधों को और अधिक सुदृढ़ करने में सहायक है।
تاجکستان اور ازبکستان کے بیچ آرتھی سہیوگ کیول راشٹری ارتھ ویوستھاؤں کے وکاس کے لیے ہی نہیں بلکہ کھیتری ستھرتا اور ایکیکرن کو مضبوط کرنے کے لیے بھی مہتوپورن ہے۔ دونوں دیشوں کے بیچ مہتوپورن اور لبھکاری سامبان ویاپار نویش روزگار سریجان اور لوگوں کے جیون استر میں سدھار کو پروتساہت کرتے ہیں۔ آج تاجکستان اور ازبکستان کے بیچ آرتھک اور ویاپاری سامبان سادھارن وستو ونیمائے سے آگے بڑھ کر پونجی ایکیکرن سنیوک ادیموں کی استھاپنا اور رنانیتی سجیداری کے استر تک پہنچ چکے ہیں۔ دونوں دیشوں کے وشال آرتھی سمبھاوناؤں اور راجنیتی اچھا شکتی کو دیکھتے ہوئے یہ اپیکشا کی جاتی ہے کہ بھوشیہ میں تاجکستان اور ازبکستان کے بیچ آرتھک اور نویش سامبان اور ادھک وستارت ہوں گے۔ انتر راجری سمبندوں کے وکاس کے آدھونک چرن میں کھلے دوار کی نیتی کو لاگو کرنے تتھا ادیم شیلتا کے وستار اور پارسپرک نویش میں وردھی کے لیے انوکول پرستھتیاں بننے کے پرینام سوروپ تاجکستان اور ازبکستان کے بیچ آرتھک اور ویاپاری سہیوگ گناتمک روپ سے نئے استر تتھا رنانیتی سجیداری تک پہنچ گیا ہے۔ آج کل سنیوک ادیموں کی سنکھیا اور پڑوسی دیشوں کے بازاروں میں گھریلو ویوسایوں کی پہنچ لگاتار بڑھ رہی ہے۔ یہ کارک آرتھک پربندھان پرنالی میں کیے گئے سنرچناتمک سدھاروں کے پرینام سوروپ سمبھو ہوئے ہیں۔ اسٹیٹ کمیٹی آف اسٹیٹسٹکس آف ازبکستان کے انکاروں کے انوسار 1 فروری 2026 تک پڑوسی گنرجیا میں تاجکستان کے قانونی اور نجی ویکتیوں کی پونجی کی باغیداری والے 410 ادیم پنجیکرت کیے گئے ہیں۔ ان میں 308 سیمت دایتو کمپنیاں اور 102 سنیوک ادیم شامل ہے۔ ان ادیموں میں سے 144 ویاپار کھیتر 98 ادیوگ 43 نرمان تتھا 33 سوچنا اور سنچار کھیتر میں کاریارت ہے۔ یہ الیکھ کرنا اچھت ہوگی کہ ازبکستان میں تاجکستان کے ناگرکوں کی باغداری والے ادیموں کی ادھک سنکھیا کا مکھیہ کارن سامانیہ آرتھک پرکریاؤں سے جڑا ہوا ہے۔ تلنا کے لیے ازبکستان کی جن سنکھیا 3,77,00,000 سے ادھک ہے۔ اس لیے پڑوسی دیش میں ادیمشیلتا گتیویدھیوں کے وکاس کے لیے افسر اور پرستھتیاں ہمارے گنرجا کی تلنا میں اپیکشاریت ادھک ہے۔ اسی کارن گھریلو کمپنیاں اپنی گتیویدھیوں کے دائرے کا وستار کرنے ایسے بازار تک پہنچ پراپت کرنے جو ہمارے دیش کی تلنا میں لگ بھگ 4 گنا بڑا ہے تتھا آنے اپلبھ افسروں کا لابھ اٹھانے کے لیے اپنے ویوسائے کو پڑوسی دیش میں بھی وستارت کر رہے ہیں۔ اس کے ساتھ ہی ایکیکرت رجا رجسٹر کے انکاروں کے انوسار پڑوسی دیش کے کمپنیوں میں سنستھاپک کے روپ میں پنجیکرت گھریلو قانونی اور نجی ویکتیوں میں سے 45% سے ادھک تاجکستان میں بھی اپنی ویوسائی گتیویدھیوں جاری رکھے ہوئے ہیں تتھا قانونی سنستھانوں کے سنستھاپک اور پرمکھ کے روپ میں کاریہ کر رہے ہیں۔ اسے راشٹری کمپنیوں کی کشمتا میں وردھی کا سنکیت مانا جاتا ہے۔ اس لیے آرتھک دشتکون سے ازبکستان میں تاجکستان کے قانونی اور نجی ویکتیوں کے باغیداری والے ادیموں کی سنکھیا میں وردھی مکھیتا ادیمیوں کے وویکپور چیان سے سمبندھت ہے۔ یہی تتیہ اس بات کا پرمان ہے کہ تاجک ادیمی ازبکستان میں بھی وکاس اور آترک لبھ پردتا کے لیے ایک ادھک ویاپک اور سمبھو نشیل بازار دیکھتے ہیں۔ ازبکستان آکرشن کھیتر کی نیتی کے مادھیم سے نکات اور دور ودیشوں سے ادیمیوں تتھا نویشکوں کو آکرشت کر رہا ہے۔ ادھارن کے لیے 1 جنوری 2026 تک ازبکستان میں قزاقستان کے قانونی اور نجی ویکتیوں کے نویش سے 1,220 سے ادھک کمپنیاں پنجیکرت کی گئی ہے جو سن 2024 کے تلنا میں 157 ادیم ادھک ہے۔ اس سوچا کے آدھار پر قزاقستان ان 4 پرمکھ دیشوں میں شامل ہے جن کے نویش
سب سے ادھک ہے جن میں چین روس اور ترکی بھی شامل ہے۔ یہ الیکھنی ہے کہ ازبکستان میں نویش کی مترا کے آدھار پر چین 33%, روس 10.0%, ترکی 5.2%, سعودی عرب 4.7%, نیدرلینڈز 3.7%, تتھا جرمنی 3.3% حصے داری کے ساتھ پرمکھ ستھانوں پر ہے۔ تجزیہ میں بھی گمبھیر سدھاروں کے کاریاںویان اور ارتھ ویوستھا کے وکاس کے کارن حال کے ورشوں میں ادیم شیلتا سنستھانوں کی سنکھیا لگاتار بڑھی ہے۔ وشیش روپ سے ایکیکرت رجیہ رجسٹر کے آنکڑوں کے انوسار 1 جنوری 2024 تک تجزیہ میں آرتھک اکائیوں کی کل سنکھیا 3,41,000 تک پہنچ گئی ہے، جو 2025 کے شروعات کی تلنا میں 15.8% آج ہی کے۔ یہ بھی الیکھنی ہے کہ 1 جنوری 2026 تک تجکستان میں ازبکستان کے قانونی اور نجی ویکتیوں کے نویش سے استھاپت سنستھاؤں کی سنکھیا 155 تک پہنچ گئی، جو 2025 کی شروعات کی تلنا میں 20 ادھک ہے۔ ورش 2025 میں ان سنستھاؤں دوارا کل ملا کر 3.8 کروڑ سامانی سے ادھک کاروں کی گنا کی گئی ہے اور انہیں بجٹ میں جمع کیا گیا، جو 2024 کے تلنا میں 78,00,000 سامانی ادھک ہے۔ گنرجا کے ناگرکوں دوارا انیہ دیشوں میں ویوسائے استھاپت کرنے کے ساتھ ساتھ 1 جنوری 2026 تک تجکستان میں ویاپاری سجداروں اور پڑوسی دیشوں کے قانونی تتھا نجی ویکتیوں کے نویش سے 3,500 ادھک ادیم شیلتا سنستھائیں استھاپت کی گئی ہے۔ ان میں چین کے 1,117, روسی کے 403, افغانستان کے 424, ایران کے 328, ترکی کے 157, ازبکستان کے 155 تتھا قزاقستان کے 109 ادیم شامل ہے۔ کل ملا کر لگ بھگ 90 دیشوں کے پرتینیدھیوں دوارا آرتھک اکائیاں استھاپت کی گئی ہے، جو ورتمان میں پربھاوی روپ کے کریارت ہے۔ ہمارے گنرجیہ اور پڑوسی دیش میں ادیم شیلتا گتیویدھیوں کی ورتمان ستھتی کا وشلیشن یہ درشاتا ہے کہ تاجکستان اور ازبکستان کے بیچ آرتھک اور ویاپارک سمبان سادھارن وستو ونیمائے کے چران سے آگے بڑھ کر پونجی ایکیکرن اور سنیوک ادیموں کے استھاپنا کے استر تک پہنچ چکی ہے اور بھوشیہ میں بھی اس پرکریا کے اور ادھک وکاسیت ہونے کی سمبھاونا ہے۔ پیارے سننے والوں، یہ تھے ہمارے تیپانی تاجکستان اور ازبکستان کے آرتھ ویوستھا کے کھیتر میں سہیوگ کے بارے میں۔ ہمارے دوسرے پرسارن جاری رہے، ہمارے ریڈیو کے ساتھ رہے۔

سمبوسہ یا دوسرے شبدوں میں سمسا، سموسا اور سنبوس ایک ایسا بھوجن ہے جس کی جڑیں اتہاس میں جاتی ہے اور ہر کوئی کسی ثبوت سے اسے اس یا اس دیش کا اتپاد مانتا ہے لیکن سچ یہ ہے کہ اس پرکار کے بھوجن کا جنم خراسان یا دنیا میں تاجک سبھیاتا کے کیندر میں ہوئی تھی اور اس کا مول روپ سنبوسک ہے अधिकांश वैज्ञानिक इस प्रकार के भोजन का श्रेय फर्स और ताजिक को देते हैं और इसे इस धारणा को भी बल मिलता है कि ये भोजन ताजिकों का है मानव जाति के इतिहास में पहली बार संबूसा का नाम जो आज तक बिना किसी बदलाव के हम तक पहुंचा है हजार साल पहले ताजिक वैज्ञानिक अब्दुल फजल बैहकी द्वारा